0: السلام علیکم لسنرز، ویلکم ٹو ایف ایم 101. مجھے کہتے ہیں صدر فرانی. ایف ایم 101 کے نیٹ ورک پر محرم الحرام کی خصوصی نشریات آپ کی خدمت میں پیش کی جا رہی ہیں. جہاں پر یہ خصوصی نشریات آپ سن رہے ہیں وہیں پر آپ کو بتائیں کہ ایف ایم 101 آپ کے لیے کچھ ایسے مختلف پروگرامز بھی لے کر آتا ہے کہ جو انسان کی سوچ کو مثبت طرف موڑنے اور آپ کی جو زندگی ہے جو آج کل ہمارا سیڈنٹری لائف اسٹائل ہو گیا ہے اس کو آپ کس طریقے سے بہتر بنا سکتے ہیں. ان موضوعات پر ہم بات کریں گے, لیکن اس سے قبل کہ اپنے مہمان کا تعارف آپ سے کروائیں میں تعارف کرواؤں گی جو میرے ساتھ کو ہوسٹ ہیں, انچارج ایف ایم 101 حامد ظہور صاحب. السلام علیکم. جی آپ کو خوش آمدید کہتے ہیں سر اس پروگرام میں. اور جی ہمارے ساتھ جو آج مہمان شخصیت موجود ہیں ان کا تعارف ہم کرواتے چلیں. طیب محمود صاحب ہیں, اور طیب محمود چٹھا صاحب کے حوالے سے میں اگر آپ کو بتاؤں پریزیڈنٹ پیپلز سپورٹس ونگ پنجاب ہیں, اور ان کے کام سے ہی آپ کو پتہ چل گیا ہوگا کہ جب ابھی میں نے سپورٹس ونگ کہا ہے تو سپورٹس سے متعلقہ ہمارا آج کا یہ پروگرام ہے. طیب محمود صاحب کے حوالے سے میں آپ کو یہ بھی بتاتی چلوں کہ یہ فاؤنڈر ہیں پاکستان آسٹریلیا فٹ بال ان پاکستان, اور کیونکہ آج کل ویسے بھی ایک پوری دنیا جو ہے وہ کھیل کا بے تاج بادشاہ جسے کہا جاتا ہے وہ فٹ بال کو ہی کہا جاتا ہے, اور پوری دنیا اس فیور میں مبتلا ہے کیونکہ ورلڈ کپ فیفا 2026 تین ممالک میں ہو رہا ہے, میکسیکو, یو ایس اور کینیڈا میں. تو اس ضم میں ہمیشہ ایک سوال پاکستانیوں کے ذہن میں آتا ہے کہ پاکستان کی فٹ بال کی ٹیم اس طرح سے نکھر کے سامنے کیوں نہیں آ رہی ہے. سو جناب یہ تمام باتیں آپ بھی پوچھ سکتے ہیں کیونکہ یہ پروگرام ہمارے لیے فیس بک لائیو ایف ایم 101 چینل پاکستان پر پیش کیا جا رہا ہے, اور طیب صاحب سے بھی ہم یہ بہت ساری باتیں کریں گے کہ کس طرح سے فٹ بال کے فروغ کے لیے وہ خدمات سر انجام دے رہے ہیں اور کہاں پہ ہمیں چیلنجز فیس کرنے پڑ رہے ہیں. تو سب سے پہلے خوش آمدید سر, آپ نے وقت نکالا, آج آپ تشریف لائے ایف ایم 101 کے اسٹوڈیوز میں.
1: شکریہ جی میں صدف. السلام علیکم. آپ کا بڑا مشکور ہوں کہ آپ نے مجھے ملایا, بڑا اچھا آپ کا پروگرام. محرم کے دوران ہم ایک تھوڑا سا ہٹ کے لے, کیونکہ وہ ورلڈ کپ بھی ابھی بھی شروع ہوا ہے سوکر کا, تو اس کے حوالے سے یہ چیزیں یہ بھی ضروری ہیں, ساتھ اپنے آڈینس کو اپنے جو اس کے فوٹ لورز ہیں ان کو بتانے کے لیے. میں ایک چیز, ابھی آپ نے وہ بات کی فٹ بال پاکستان کیوں نہیں ہے ساکر کے اندر, تو یہ بہت بڑا المیہ ہمارے ساتھ رہا ہے کہ ہم کافی عرصہ تو ہم بین رہے فیفا کی طرف سے, ڈیو ٹو ہمارے جو فیڈریشنز کے الیکشن تھے وہ کافی متنازع تھے, کافی ایشوز تھے جس کی وجہ سے فیفا نے پاکستان کو کافی عرصہ بین رکھا. اب آ کے الحمدللہ یہ سٹیپ جو ہے وہ لیا گیا ہے, ہماری فیڈریشن دوبارہ اس وقت ورکنگ میں ہے اور انڈر دا فیفا وہ کام کر رہی ہے, اور اس میں گڈ نیوز یہ تھا کہ ہماری پاکستان فٹ بال ٹیم ابھی اس میں نیپال میں گئی, اس نے ایک ایونٹ وہاں پہ چار کے فور کنٹری ایونٹ تھا وہ ون کیا, تو یہ ہمارے لیے خوش آئند بات ہے کہ لیٹ سی دیر آئے درست آئے, ہم نے ایک چیز کو پازیٹیولی آگے موو آن تو کیا, اور انشاءاللہ پاکستان کے اندر نا میڈم ٹیلنٹ بہت زیادہ ہے. میں نے ایک چیز دیکھی ہے, کوئی بھی گیم لے لیں ہم کسی سے پیچھے نہیں ہیں. ہمارا جو سب سے بڑا جو پرابلم ہے اسپورٹس کے اندر ہو یا کسی دوسری فیلڈ میں بھی چلے جائیں, ایک تو ہماری کاؤنسلنگ نہیں ہے, دوسری ہمیں وہ فیسلٹیز نہیں دی جاتی یا ہمیں اویلیبل نہیں ہے. پھر اگر فیڈریشن کے ساتھ ہیں تو فیڈریشنیں بھی ایسی ہیں وہ زیادتی کر جاتی ہیں.
2: جی طیب صاحب, آپ نے بڑی اچھی خبر سنائی ہے فٹ بال کے حوالے سے, تو اس کا مطلب ہے کہ آنے والی ایک ڈیڑھ دہائی میں پاکستان کی ٹیم جو ہے وہ انشاءاللہ
1: جی انشاءاللہ جی بالکل ہم بڑے پازیٹیو ہیں, اور بڑی جلدی پاکستان اس لیول پہ آئے گا کہ جہاں ہم انٹرنیشنل ٹیموں کو اسپیشلی یورپین کو جتنے بھی ان کو ہم جو ہے نو فیس کر سکیں, ہم ان کے ساتھ اس لیول پہ جا کے کھیل سکیں. ابھی تو بگننگ ہوئی ہے تو انشاءاللہ ہو فار دا بیسٹ. میں نے وہی پہلے بھی کہا کہ ہمارے پاس ٹیلنٹ بہت ہے, بڑے آپ کا پاکستان کرکٹ سے زیادہ ہمارے جو بچے ہیں فیمیل میں شامل ہیں آپ فٹ بال سے پیار کرتے ہیں اور وہ کھیلنا چاہتے ہیں.
2: بالکل. اچھا پنجاب کے پیپل سپورٹس ونگ کے آپ پریزیڈنٹ ہیں, لیکن پاکستان میں جب بھی ہم سپورٹس کی بات کرتے ہیں خاص طور پر فٹ بال کی, تو ہمارے ذہن میں ایک علاقہ جو ہے خاص طور پر لیاری, کیونکہ فٹ بال کہتے ہیں جی کہ اس کے ساتھ ایسوسیٹڈ ہے, تو پنجاب میں فٹ بال کا انوائرمنٹ کیسا ہے؟
1: نہیں پنجاب میں بھی بہت اچھا انوائرمنٹ لیاری میں, تو دیکھیں جی لیاری کی تو آپ کی اسٹیٹ ٹیم جو تھی ہماری وہ دو تین دفعہ چیمپئن رہی ہے جا کے کھیلی ہے, اور لیاری اصل میں دیکھیں پنجاب میں بھی اسی طرح, اور ہو بھی سکتا ہے सिर्फ फोकस हमारा जो है ना बच्चों को ग्राउंड्स की अवेलेबिलिटी दे दे। अब मैं देखिए आपको ये छोटी सी एक बात ऐड करता जाऊं कि हमारे जितने भी गवर्नमेंट के स्कूल हैं, कॉलेजेस हैं, यूनिवर्सिटीज़ हैं, उनके सारे ग्राउंड जो हैं सेकंड टाइम फारग हैं
2: जी।
1: यानी कि स्कूल कॉलेजेस में दो बजे छुट्टी हो गई, अब वो चैप्टर क्लोज हो गया, यानी कि दो से लेके शाम तक किसी बंदे ने ग्राउंड में नहीं जाना। आप उनको ग्राउंड को यूटिलाइज करें, जो हॉकी का ग्राउंड है हॉकी के बच्चों को उनकी एकेडमी बनाएं, फुटबॉल का है तो उसी स्कूल के बच्चों को उठाएं, जो करीबी बच्चे हैं। हमारा एक आइडिया मेरा है, ये मैं इस पे वर्किंग कर रहा हूं कि हम गवर्नमेंट के साथ मिलके वो स्कूलों में एकेडमी रन की जाए जहाँ पे ग्राउंड्स मौजूद हैं। हमारा सबसे बड़ा प्रॉब्लम ही ये है कि हमारे पास ग्राउंड नहीं है। पंजाब में आपको हर गेम का टैलेंट मिलेगा और फुटबॉल भी पंजाब में बड़ा अच्छा खेला जा रहा है, बड़े अच्छे इसके।
2: अच्छा, वैसे आपने ये बड़ी खूबसूरत बात बताई, मेरा ताल्लुक शेखुपुरा से है। गवर्नमेंट हाई स्कूल शेखुपुरा में हमारा जो ग्राउंड था वो इतना बड़ा था कि उसके दरमियान में पिच बनी हुई थी। हमारे एक टीचर थे दीवान साहब, चूंकि खुद क्रिकेट लवर थे, उन्होंने स्कूल से क्रिकेट खेलने वाले लड़कों की एक टीम बनाई और जो ही स्कूल ख़त्म होता उनके लिए पिच तैयार करवाई और वो पिच आज तक मौजूद है गवर्नमेंट हाई स्कूल शेखुपुरा में। यानी उसको यूटिलाइज प्रॉपर किया जाता है और उससे जो मुल्हिका ग्राउंड था उसको प्रॉपर हॉकी ग्राउंड बनाया गया और उससे हॉकी के प्लेयर्स निकले।
1: शेखुपुरा से बहुत बड़े आपके इंटरनेशनल
2: नवीद आलम, इश्तियाक अहमद, ये हॉकी के प्लेयर्स निकले, रफाकत थे। तो ये आपने बड़ी वैसे खूबसूरत बात की है कि जो ग्राउंड्स खाली हो जाते हैं स्कूल टाइम के बाद, अब तो खैर वैसे इवनिंग क्लासेस भी हैं, लेकिन क्लासेस होने के बावजूद भी एक मोटिवेशन तो है कि ग्राउंड में जब बच्चे देखेंगे कि हेल्दी एक्टिविटीज़ हो रही हैं, खेल हो रहा है, तो जो उस तरफ रुझान रखता है वो लाभाला उस तरफ आएगा।
1: हम सब आपकी यही बात को आगे में फॉलो सर बिल्कुल देखें, आपके पास प्राइवेट जितने स्कूल इंस्टीट्यूट्स हैं, यूनिवर्सिटीज़ हैं, कॉलेजेस हैं, उनके पास इतने ग्राउंड्स नहीं हैं, इतनी बड़ी जगह उनकी बिल्डिंगें नहीं हैं, लेकिन आपको ये एक बहुत बड़ी नेमत है गवर्नमेंट की तरफ से कि गवर्नमेंट स्कूल कॉलेज ऑलमोस्ट स्कूल तो हर शहर में गाँव में मौजूद है और जहाँ पे गवर्नमेंट स्कूल हैं उनके उसी तरह उनके पास ज़मीन भी बहुत ज़्यादा है। आप उन लोग जो ग्राउंड्स हैं हॉकी का है, क्रिकेट का है, फुटबॉल का है, टेनिस है, आप इनको यूटिलाइज करें। हमारे यहाँ प्रॉब्लम सिर्फ ये है जो मैंने एक चीज़ महसूस की, हर बंदा चाहता है, स्कूल वाले भी दूसरे भी डरते हैं कि ये जी काबज ना हो जाए। यार काबज नहीं, आप देखिए मेरा आइडिया ये है कि अगर आप उसी स्कूल के बच्चों को लें, उनको फ्री कर दें, दूसरे बच्चों को थोड़ी सी फीस रख लें ताकि आपके एकेडमी के जो उस ग्राउंड को मेंटेन करना है या कोचेज रखने हैं उनके एक्सपेंसेस जो हैं वो कवर हो जाएंगे। अगर आप इस तरह भी करें ना तो मेरा ख्याल है कि काफ़ी हद तक हमारे स्पोर्ट्स के जो डिफरेंट गेम्स के इश्यूज हैं वो कवर हो जाते हैं। आपको याद होगा, आप अपने मुझे अच्छी तरह याद है कि स्पोर्ट्स किसी दौर में एजुकेशन मिनिस्ट्री का हिस्सा थी।
2: बिल्कुल,
1: जब एजुकेशन मिनिस्ट्री का ये हिस्सा थी उस वक्त रिजल्ट और थे
0: जी।
1: उस टाइम आप दुनिया की जितनी हाई गेम्स थी, स्क्वॉश थी, क्रिकेट, फुटबॉल, हॉकी स्पेशली, पाकिस्तान उनके चैंपियन था और पाकिस्तान बड़ा लॉन्ग रन हॉकी के ऊपर पाकिस्तान ने हुकूमरानी की है, स्क्वॉश के ऊपर आपने हुकूमरानी की है। स्क्वॉश भी जो है वो भी उस तरह नहीं अभी तक आ सकी जिस तरह आनी चाहिए थी, चंद एरियाज तक ये महदूद हो गई है। आप बच्चों, आपके बच्चे जो हैं वो टैलेंट वो मांगते हैं। देखिए मैं इस दौर में एक चीज़ आपको आज F101 के तवसत से मैं आप सारे दोस्तों से बात करूंगा कि अगर कोई कहे ना सदका, मेरे ख्याल में इस वक्त अपनी यंग जनरेशन के लिए सबसे बड़ा सदका ये है कि उनको घर से ग्राउंड में ले के आना। क्यों? वो बच्चे आज फ़ोन के मोबाइल के अंदर चिमटे हुए हैं, टीवी के साथ चिमटे हुए हैं, उनकी फिजिकल हेल्थ ही कोई नहीं है
2: जी,
1: वो एक्टिव ही नहीं। आप अपना बचपन देख लें, आप कितने एक्टिव थे। हाँ, उस दौर में
0: बिल्कुल ऐसे ही।
1: अभी इवन के ये मुझे याद है, मैं अपने गांव में कादराबाद मंडी भोलन से मेरा ताल्लुक है, हम इवन के मोहल्ले की लड़कियां लड़के मिक्स रात देर तक खेलते होते थे, पता ही नहीं होता था कि ये लड़की है ये लड़का है, कभी किसी ने माइंड भी नहीं किया था। और इतनी जो गेमें उस वक्त थी वो जो इलाके के लिहाज से वो चलती थी। फिर अभी आप बच्चों को देखें, हर बच्चा, आप घर फैमिली है, पूरी फैमिली मोबाइल लेके बैठी हुई
2: बिल्कुल
1: है। आप बच्चों को अभी आपके पास स्पोर्ट कॉम्प्लेक्स में इतनी फैसिलिटीज हैं, हर एक ग्राउंड्स हैं, आप आए बच्चों को लेके निकले तो सही बाहर, थोड़ा सा आपको टाइम अपना देना पड़ेगा, लेकिन आपका वो टाइम जो है आपके बच्चों की लाइफ बना देगा। आपको इन चीज़ों से जो चिमटे हुए हैं 24 आवर, इनसे उनकी जान छूट जाएगी, उनकी इंटरेस्ट डेवलप होगी किसी ना किसी गेम के अंदर।
0: तो ये सब यहाँ पे मैं आपसे पूछना चाहूँगी, क्योंकि अभी आपने कहा ना कि मोबाइल्स के साथ ज़्यादा यंग जनरेशन है, ऑनलाइन गेम्स, क्योंकि आपने देखा होगा वक्त गुजरने के साथ साथ बहुत ज्यादा इंट्रोड्यूस हो रही है, और एक गेमिंग इंडस्ट्री बहुत ज्यादा रेवेन्यू भी उन मुमालिक के लिए जनरेट कर रही है। अभी पाकिस्तान के भी हालिया यंग बच्चों ने जो है वो पबजी का जो टूर्नामेंट था वो अपने नाम किया। अच्छा, आपसे पूछना ये है कि अब जाहिर है पाकिस्तान की वहाँ रिप्रेजेंटेशन हुई, हम सब ने पोस्ट लगाई कि पाकिस्तान का नाम बड़ा रोशन हुआ और पाकिस्तान की बड़ी कन्विंसिंगली विन थी, लेकिन उसी को ही जिस एरा की आप बात कर रहे हैं जिसमें तकरीबन हर वर्ल्ड कप हमारे पास आया और बड़ा हमारा एक ऐसा दौर था कि जिसके अंदर बड़ा प्राउडली दुनिया में बताया जाता था कि ये वर्ल्ड कप हासिल करने वाली टीम्स है, उन्हीं में से एक जो गेम अभी आप जब गुफ्तगु कर रहे थे तो हॉकी का मैं ज़रूर जिक्र करना चाहूँगी कि हमारे बचपन में जो वो हीरोज थे वो आज भी हमें याद है। उस दिन भी बल्कि हामिद साहब से जिक्र हो रहा था तो शहबाज सीनियर उनकी इनके साथ पिक्चर भी थी तो इन्होंने दिखाया, तो हम हॉकी की बातें करने लग गए। तो सर बात यह है कि सिर्फ ऑस्ट्रोटर्फ चेंज हुआ और उसके बाद पाकिस्तान में डिक्लाइन शुरू हो गया, इसका जिम्मेदार आप क्या समझते हैं कि क्या इंतजामिया है या हमारे उस लेवल के ऊपर ये जो कमर्शियलिज्म आ गई है जिसमें हम क्रिकेट को जरा ज्यादा फोकियत दे देते हैं, क्या आप क्या समझते हैं क्या चैलेंजेस हैं उसके अंदर?
1: नहीं देखिए, एक तो सबसे बड़ा, अब तो हम रूलर थे ग्रास हॉकी के अंदर, इंडिया पाकिस्तान दो मुल्कों में ग्रास हॉकी सबसे ज्यादा खेली जाती थी, हमने उसके अंदर अपनी जितना टैलेंट था हमने रूल किया हॉकी के ऊपर। आपको पता हॉकी स्टिक भी लकड़ी की थी, अब हॉकी स्टिक फाइबर की आ गई हुई है, आपका बॉल चेंज हो गया हुआ है, रूल उसके चेंज हो गए हैं, पहले इस तरह रूल्स नहीं थे, आपका एक हाफ होता था, दो हाफ होते थे,
0: ब्लू ऑस्ट्रोटर्फ आ गई,
1: अब ब्लू आ गई, ग्रीन आ गई। देखें आपको टाइम के साथ जिस तरह टेक्नोलॉजी में बाकी फील्ड में डेवलपमेंट हुई है, गेम्स में भी हुई है, हमारा सिर्फ प्रॉब्लम ये है हमने वक्त के साथ साथ उसको डेवलप नहीं किया। एक तो सबसे बड़ी चीज़ ये है कि हमें अपने जितने भी हमारे सीनियर्स हॉकी के प्लेयर्स हैं, लवर हीरोज़ हैं, उनको हमें साथ मिलाना चाहिए। दूसरी, उनके साथ साथ हमें, क्यों, उनका टाइम और था, टाइम डिफरेंस आ गया ना, उस टाइम में हॉकी बड़ी डिफरेंट थी, अब डिफरेंट। देखें आपको याद होगा समीउल्लाह हसन सरदार जब निकलते थे तो ऐसे सन्नाटा छा जाता था कि अभी अगले लम्हे गोल हो जाने। अब वो क्यों हो गया, एक तो उस वक्त खुराक बड़ी अच्छी थी, अब आपकी जो खुराक है वो खालस नहीं है, फिर दूसरा बच्चों की रनिंग बहुत ज़्यादा थी, प्लेयर जो मेहनत बहुत करते थे, अभी ऑस्ट्रोटर्फ में आके प्रॉब्लम ये आ गए कि हम हर जगह पे ऑस्ट्रोटर्फ नहीं लेके जा सके, चंद शहरों में बड़ों में ऑस्ट्रोटर्फ है, अब स्कूल कॉलेजों में तो ऑस्ट्रोटर्फ नहीं है, बच्चे तो वही ग्रास पे खेल रहे हैं, जब वो आगे आते हैं तो उनको वो इश्यूज आ जाते हैं। अब ऑस्ट्रोटर्फ पे जो बच्चा रनिंग करता है उसकी रनिंग में और घास वाली रनिंग में बड़ा फर्क है, एक तो ये चीज़ आ गई। फिर हमने अपने जो कोचेस हमारे हैं, हमें चाहिए कि उन कंट्रीज के साथ लाइक जर्मनी है, स्पेन है, हॉलैंड है, उसके बाद अर्जेंटीना है, ये जितने हॉकी के ये मेन कंट्री, हमें अपने कोचेस को उनके साथ ट्रेनिंग करवानी चाहिए।
0: अब तो जापान और कोरिया भी अपना
1: है, जी जी जी, क्यों उनकी इतनी सारी वो चीज़ें हैं कि इस नई नई टेक्नोलॉजी के साथ जो हमारे पास नहीं है।
2: कोरिया तो पहले भी हॉकी में बहुत अच्छा था और जापान बजाते खुद भी, लेकिन ये है कि जो एशियन स्टाइल था हॉकी का, जिसको हम खास तौर पे आप भी बात कर रहे थे इंडिया और पाकिस्तान में खेला जाता था, वो स्टाइल भी इसी इन्हीं तजर्बात की नज़र होके रह गया। तो हमने कुछ टैलेंट हंटिंग की तरफ भी तवज्जो नहीं दी, हमने उन शहरों की तरफ रुख नहीं किया, खास तौर पे जो भावलपुर था, गोजरा था, फैसलाबाद,
1: इस रीजन के एकेडमियां थी
2: जी, ये रीजन जो थे ये हॉकी की एकेडमीज हुआ करती थी।
0: सर एक वैसे आप लोगों की गुफ्तगू से मेरे जहन में एक सजेशन आया, सजेशन नहीं है, इट्स एन आइडिया, जिस तरह होता है ना कुछ अरसे के बाद हमें पुरानी चीजें जो है ना उसको हम बड़ा सजा सवार के और बड़ा कि ये इसकी ये हिस्ट्री थी, इसको हम कैरी लेगेसी को करते थे, और इसी तरह फैशन है, 60s का फैशन फिर दोबारा से आ गया, तो इस तरह वक्त के साथ साथ चीजें वो होती रहती है ना, उसी कोई झाड़ पहुंच करके हम नई चीज बना लेते हैं। तो डोंट यू थिंक कि दोबारा से इंटरनेशनल लेवल के ऊपर इस पुरानी चीज को फ्लोट किया जाए कि ठीक है एक ऑस्ट्रोटर्फ जो के साथ जो आप और फाइबर हॉकी स्टिक्स के साथ तो आप खेल रहे हैं, लेकिन जैसे ये क्रिकेट को रिवाइव करने के लिए T20 का फॉर्मेट आ गया, 10-10 का फॉर्मेट आ गया, अब तो सुपर सिक्स का फॉर्मेट भी है, तो उन्होंने क्रिकेट को उसके अंदर जिद्दत लाते गए। तो अगर यही इंडिया पाकिस्तान या एशियन कंट्रीज के अंदर इस हॉकी और वही जो पुराना स्टाइल है उसके साथ कुछ न्यू टेक्निक्स के साथ उसको दोबारा से फ्लोट किया जाए तो ये पॉसिबिलिटी हो सकती है।
1: एक चीज देखें, अब जो है ना ग्रास हॉकी जो है ना वो पॉसिबल नहीं रही।
0: अच्छा।
1: उसकी वजह यह है, अब आपके जितने भी इंटरनेशनल इवेंट्स हो रहे हैं, वर्ल्ड कप है, एशियन गेम्स, कोई भी किसी भी कंट्री में जो इवेंट्स होते हैं स्पेशली वेस्टर्न कंट्रीज के अंदर, वो अब सारे ऑस्ट्रोटर्फ पे हैं। अब आप अभी भी मैंने जिक्र किया ना कि हमारे बच्चे जो गाँव में हैं छोटे शहरों में, वो अभी भी घास में हॉकी खेल रहे हैं, ग्रास पे उनकी हॉकी है, लेकिन आगे आके उनको वो इश्यूज आ जाते हैं। अगर हम अभी उस चीज़ को करेंगे तो वो सिर्फ हम अपने मुल्क तक रह जाएंगे। अब आप जापान का नाम लिया आपने, कोरिया में लिया, अब ये जितने भी इन्होंने साथ साथ वक्त के साथ साथ अपनी नई टेक्नोलॉजी को अडॉप्ट किया। अब देखिए किसी दौर में कोरिया इतना स्ट्रांग नहीं था हॉकी में, मलेशिया नहीं था, फ्रांस का इतना अच्छा नाम नहीं था, मैं बड़े नाम गिन सकता हूँ हॉकी के अंदर, लेकिन अब वो जो हमसे डरते थे अब हम उनसे डरते
0: हैं। और उनके कप सकते इतने मशहूर रजलान शाह और
1: जी जी इतने देखे ना, उन्होंने उसको फेमस किया ना। और आप तो हॉकी के हर वर्ल्ड कप के आप फाउंडर हैं, वर्ल्ड कप आपका इंट्रोड्यूस कराया, चैंपियन ट्रॉफी आपने इंट्रोड्यूस कराई, ये पाकिस्तान हॉकी फेडरेशन नूर खान का एयर मार्शल नूर खान ने ये चीजें इंट्रोड्यूस, यानी आपकी वर्ल्ड हॉकी के अंदर भी ऐसी बहुत सारी चीजें हैं जिनके आप फाउंडर हैं, और क्योंकि आपका हॉकी के अंदर एक नाम था, अब वो चीज़ें जो है ना हम उनको साथ साथ ऐसा ऐसा ख़त्म कर सकते हैं, लेकिन उनको कैरी नहीं कर सकते, क्यों कैरी करेंगे तो आप आगे जो कम्पीट नहीं कर सकते।
2: एक एक और भी तैयब साहब इसमें मामला है कि जो एक स्पोर्ट्स आइडियोलॉजी थी हमने उसको फॉलो करना छोड़ दिया, या क्या आप समझते हैं, या कुछ जो इंटरनल पॉलिटिक्स थी हमारे, ये हर जगह होता है, जहाँ पे कमर्शियल गेम्स होती हैं वहाँ भी इंटरनल पॉलिटिक्स होती हैं, और ख़ास तौर पर जो इंटरनेशनल इवेंट्स है वो भी बाज़कात इंटरनेशनल ये स्पोर्ट्स पॉलिटिक्स की नज़र हो जाते हैं।
1: सर यही सबसे हम सब हमारे यहाँ प्रॉब्लम ये है कि देखिए बाकी दुनिया के अंदर चले जाए ना, दे डोंट केयर अबाउट इट कि गवर्नमेंट कौन है और फेडरेशनें कौन है, वो फेडरेशन वहाँ उनकी जितनी भी फेडरेशन है जिस जिस गेम की भी है वो टोटली फ्री है, गवर्नमेंट की कोई इन्वॉल्वमेंट नहीं होती।
2: हाँ।
1: किसी थोड़ी बहुत होगी लेकिन ओवरऑल नहीं होती उसके अंदर। हमारे यहाँ तो हर गेम के अंदर जो है इन्वॉल्वमेंट, हमारा जो सबसे बड़ा प्रॉब्लम ये हम टांगे खींचते हैं, हम चीज़ को डेवलप नहीं होने देते। आपको नज़र आ रहा है ना कि ये चीज़ हो रही है तो हम फौरन उसको टांगे खींचेंगे, और यही सबसे बड़ा हमारा जो है ना अलमिया कह लें,
2: हमारी इसी डेट पीछे चली गई,
1: कोई गेम भी देखे,
2: कोई गेम भी
1: सर हम क्रिकेट में भी इतने अच्छे क्यों नहीं है
2: जी,
1: क्यों कि हमने उन चीजों को अडॉप्ट नहीं। मैं आपको एक छोटी सी एग्जांपल देता हूँ, आपने स्पोर्ट्स की बात की, स्पोर्ट्स बिगेस्ट टूरिस्ट इंडस्ट्री, आप इतना टूरिस्ट स्पोर्ट के थ्रू इवेंट के लिए ला सकते हैं। मैं ऑस्ट्रेलिया में था, मेरे पाकिस्तान से गेस्ट है जावेद मल साहब, वो एक्स सेक्रेटरी रिटायर्ड हुए हैं प्लानिंग एंड कमीशन से, दैट टाइम ही वाज द सेक्रेटरी फॉरेस्ट्री पंजाब, मैंने उन्हें विजिट करवाया, मैंने भी फर्स्ट टाइम MCG में जब मैं गया विजिट करने तो मुझे नहीं आइडिया था उस चीज़ का, वहाँ पे $30 ना $23 टिकट था सिर्फ विजिट करने का MCG के अंदर से। अब उनका अंदर म्यूजियम बने, उनके जितने इंटरनेशनल प्लेयर्स हैं हीरोज हैं उन किसी की कैप है, किसी का बैट है, किसी की टी शर्ट है, यानी कि उन्होंने सारी चीज़ें वहाँ प्रिजर्व की हुई है। अब वो डेली हर घंटे के बाद बस जा रही है टूरिस्ट को लेके, अब अंदाज़ा लगा लें सुबह 9 बजे से लेके 6 बजे तक कितने पैसे वो कमा रहे। मैंने मलिक साहब से कहा, मैं सर देखिए दिस इज़ द वे हाउ टू जनरेट द मनी, मैं कहा हमारा कदाफी स्टेडियम है, उसके बाद कराची नेशनल स्टेडियम, किसी में भी हमारे सर म्यूजियम ही नहीं है कि आपके इतना टूरिस्ट है, आप इनकम अपनी जनरेट कर सकते हैं इसके थ्रू, हमने कभी फोकस ही नहीं किया। देखिए बहुत सारी ऐसी चीज़ें हैं जिनपे आपका इतना खर्चा कोई नहीं है। आपने शुरू में बात की हॉकी के अपना के पुरानी चीज़ों की, देखिए ये वो पुरानी चीज़ें इनको प्रिजर्व करें, इनके म्यूजियम बनाएं, हॉकी का म्यूजियम बनाएं सॉरी आपको हॉकी बहुत बड़ा आपका नाम था, हॉकी का म्यूजियम बनाएं, क्रिकेट का बनाएं, स्क्वॉश का बनाएं। मुझे याद है मैं जब स्कूल पढ़ता था, मुझे अभी भी याद है कि हर बुध को हर अखबार का स्पोर्ट्स एडिशन होता था।
0: बिल्कुल
1: यकीन करें मैं सारी तस्वीरें, समीउल्लाह मेरा हीरो था, समीउल्लाह हर प्लेयर की मेरे पास स्क्वाश में, मैं जिस छोटे गांव में वहाँ स्क्वाश का भी नामोनिशान है, लेकिन मुझे स्क्वाश पसंद थी, मैं इनके पढ़ता होता था इनको, मैं इनकी तस्वीरें मेरे पास कितना अर्सा मैंने इनके काट के रखी होती थी।
2: वो क्रिकेट के नाम से मैगजीन होता, लोगों के घरों में ढेर लगे होते थे जो क्रिकेट लवर्स थे, स्पोर्ट्स के थे,
0: लीडिंग जो न्यूज़पेपर्स है उनके सेकंड लास्ट पेज जो होता था ना वो अक्सर, और हमारे घर में भी ना सबसे पहले उस पेज को खोल के पढ़ा जाता था कि क्या आज की जो लेटेस्ट न्यूज है वो क्या है। तो बिल्कुल जनाब आप राइटली सेड, ये बहुत सारी चीजें जिनको सर आपको कोई वैसे लगता है कि कुछ बेहतरी की गुंजाइश है या हमारी प्रायोरिटी नहीं रही स्पोर्ट्स?
1: नहीं, असल में पॉइंट ये है, बेहतरी की बहुत सारी गुंजाइश है। देखिए कोई चीज भी हो ना, वो ये नहीं हम कह सकते कभी भी ठीक नहीं होगी, जब तक आपकी लाइफ है, आप नहीं, आपके बच्चे, कोई ना, चीजें चलती रहती हैं, लोग नहीं रहते, उनको रिप्लेस कर लिया जाता है। अभी मैं रिसेंटली आपको एग्जांपल कोट कर देता हूँ, मैं तो कहता हूँ जी वानी साहब को पाकिस्तान हॉकी फेडरेशन का प्रेसिडेंट होना चाहिए, सेक्रेटरी आईपीसी है, द वे ही इज वर्किंग ऑन हॉकी, मेरा नहीं ख्याल, मुझे जब तक अपनी होश पे मैं देखूँ, इतना हार्ड वर्क, इतने प्लानिंग किसी और ने नहीं की जितनी अब उन्होंने की है। और मैं अब वो हॉकी अकेडमी पर जा रहे हैं, अगले दिन बात हुई तो उन्होंने MOU साइन किया इसके पार्कों के साथ, उस दिन बता रहे थे कि फीमेल हॉकी की हम वो चैंपियन शुरू करा रहे हैं, फिर अपना एकेडमी बनाया स्कूल के साथ हम उनकी एक, अभी मुझे मैं स्पोर्ट बोर्ड अब जाना दोबारा शुरू हुआ हूँ, तो वो इवनिंग में उन्होंने हर स्कूलों को कहा आप आएँ हर गेम की अपनी अपनी अकेडमी यहाँ पर करें।
0: ठीक है,
1: असल में आपको लोग चाहिए, थोड़े से आप इंटरेस्ट दे देना तो बहुत सारी चीज़ें ठीक हो जाती हैं। अब उन्होंने बड़ा इसके ऊपर फोकस किया है, तो आई होप सो कि हॉकी आने वाली डिफरेंट होगी, टाइम लगता है, इतनी जल्दी नहीं चीज़ें चेंज होती, लेकिन ये है कि आप जब बुनियाद देखें ना, प्लाट आपने ले लिया, जब आपने घर बना लिया ना, जब प्लाट नहीं होगा तो घर कहाँ बनाएंगे, जब आप स्टार्ट कर लेते ना घर बनाना तो कभी ना कभी बन जाता है। तो सेम यही चीज़ है कि आप जब कोई भी गेम है, कोई भी चीज़ है, जब उसको करने का इरादा कर लेते हैं ना, मैं आपको यहाँ पे एग्जांपल देता हूँ, मैंने जब स्टेडियम फुटबॉल पाकिस्तान में लॉन्च किया, ये 2014 की बात है, कोई बंदा सोच भी नहीं सकता था कि ये गेम पाकिस्तान में होगी, और मैंने इसमें मेरी ऑस्ट्रेलियन हाई कमीशन के लोगों ने बड़ी, मेरे बड़े अच्छे दोस्त हैं ऑस्ट्रेलियन फेडरल पुलिस से उनका ताल्लुक है, अब वो वापस चले गए, उन्होंने हमें आके ट्रेनिंग दी, हमारे पास कोच ही नहीं थे इधर, हमने बॉल्स ली, कुछ बॉल ऑस्ट्रेलिया से मंगाई, कुछ उन्होंने हमें दी, इस तरह मैंने इस गेम को स्टार्ट किया, और इसको मैं ऑस्ट्रेलिया फर्स्ट टाइम हिस्ट्री के अंदर हम 2017 में ऑस्ट्रेलिया इंटरनेशनल कप होता है, मैं मेल और फीमेल की टीम लेके गया, और हमने अपने खर्चे पर गए, हर प्लेयरों ने अपने कंट्रीब्यूशन किया ना, हमें कभी फंडिंग थी, लेकिन एक एम था, एक मेरी डिटर्मिनेशन थी कि मैंने ये करना ही करना, मुझे हर बंदे ने मना किया कि ना करो, ये नहीं हो सकता, पॉसिबल, इतना पैसा लगेगा, मैं कहा जी होगा। अच्छा, फिर फीमेल टीम के ऊपर बड़ी मुखालफत आई, बहुत ज़्यादा मुखालफत आई, लेकिन मैंने कहा जी नहीं, फीमेल टीम इसलिए लेके जाना है, हमने इमेज चेंज करना है पाकिस्तान का। और वाकई मैं आपको एक चीज़, मैं जब वहाँ पे हम थे, मैं बड़े मसाइल हमने देखे, तो उसे विक्टोरिया गवर्नर हाउस में, विक्टोरिया की गवर्नर ने सारी टीमें, तब तक 29 मेल टीम थी, 9 फीमेल टीम थी, उनको उन्होंने लंच नाश्ता दिया, और उसके ऊपर उनको पता चला कि पाकिस्तान से फीमेल टीम आई है, किसी ने उनको बताया, तो शी केम टू मी,
0: अच्छा,
1: आई वॉन्ट टू ग्रो फोटो विद योर टीम, and also I need the jump sign jumper with every player, if you need money my staff will pay for that। उसने फिर एक बात की कि मैंने किसी के साथ कोई ऑफिशियली पिक्चर नहीं बनाई, यू आर द ओनली, तो ये वो चीज थी जिसने, उसने जब ये बात की तो यकीन करें हमारी जितनी मेहनत थी जो हम कर सारा कुछ पे होगा। तो उसके देखिए चीजें ये नहीं है, आप उसको नियत जिससे हमें, अभी भी आपने जो बात भी की ना फेडरेशन की, लेग पूलिंग की, हमारा सबसे बड़ा प्रॉब्लम ये है, काफ़ी सारी फेडरेशन पैरेलल फेडरेशन चल रही हैं, कि हम किसी को बर्दाश्त नहीं करते, अगर एक बंदा ठीक काम कर रहा है और वो उसके ऊपर रिजल्ट भी दे रहा है तो हम सोचेंगे क्यों ये कर रहा है, इस पैसे खा रहा होगा, कहीं कुछ होगा, ये वो चीज़ें हैं जो हमें उनको रोकती हैं, हम उसके अगेंस्ट पे चीज़ें लेके चलेंगे। मैंने इतनी चीज़ें देखी ना इसके अंदर, और मैं आज इसका कंक्लूजन आपको ये दे रहा हूँ, हम किसी भी फील्ड में चले जाएं, चाहे एजुकेशन है, स्पोर्ट्स है, कोई भी ले ले, हम
3: لیگ پولنگ ختم کر دینا، یقین کر جائے وی آر دا بیسٹ، وی آر دا
2: سپورٹس. تو چیز
3: ایک چیز، سوری سر میں آپ سے بات کاٹ گئی، میں بھی ایک ایگزامپل پولیٹیکلی، کیونکہ میں پولیٹیکل ورکر بھی ہوں، ہمارے چیئرمین صاحب بلاول بھٹو زرداری، ہی از اے ینگ گائے،
0: بالکل
3: وہ اسپورٹس کو بڑا لو کرتا ہے. ابھی انہوں نے لیاری کی وہ جرسی پہن، فٹ بال کی جرسی میرے پہن کے انہوں نے بچوں کو میسج دیا، کسی پولیٹیشین نے یہ میسج نہیں دیا، اور انہوں نے پنجاب کے اندر یہ ایکشن، فرسٹ آئی ایم دا فرسٹ پریزیڈنٹ آف پیپل پارٹی اسپورٹس ونگ، کہ انہوں نے پنجاب سے سٹارٹ لیا کہ اسپورٹس کو ساتھ لیں، اور اپنی پارٹی کے اندر ان کے جو بچے ہیں کچھ اسپورٹ کے ساتھ انٹرسٹ آئے. دیکھیں یہ ایک ویژن تھا ان کا، اور ویژن ہے،
0: اور وہاں ڈیجیٹل سکرینز لگائی گئی ہیں تاکہ وہاں کے بچے جو ہیں وہ تمام میچز کو دیکھیں سیکھیں. اور یہی ہوتا ہے کہ ظاہر ہے حکومت اگر اپنے لیول کے اوپر کیا کرنا چاہتی ہے.
2: اچھا یہ دیکھیں کہ اس سب سے اس ساری صورتحال سے سکرینیں لگیں، بچوں کو موٹیویٹ کیا،
3: لیکن ایک پولیٹیشین نے سٹیپ لیا نا. پولیٹیشین جو ہوتا ہے وہ سب کے لیے ہوتا ہے، اور اگر ساتھ کبھی دوسرے بھی کرتے تو اس کا اور بڑا اچھا ہے. میں جانا تھا کہ چھوٹے بچے چھوٹے سے لے کے بڑے تک،
2: لیکن یہ ہے کہ یہ ایک ایگزامپل سیٹ ہوئی ہے، تو میرے خیال آنے والے وقت میں یہ سبھی اس ایگزامپل کو آگے لے کے چلیں گے. میں تو یہ سوچ رہا تھا جب آپ نے بات کی کہ بچوں کے ساتھ انہوں نے اظہار یکجہتی کیا، موٹیویشن تھی، اور اس سارے وقت میں بچے کس طرح سے یہ موبائل فونز وغیرہ سے ان چیزوں سے دور رہے ہوں گے، کہ کم از کم ایک ہیلدی تھنکنگ، ہیلدی ایکٹیویٹی، ہیلدی انوائرمنٹ، جس کی اس وقت ہمیں ضرورت بھی ہے.
3: سر یہی دیکھیں، میں شاید آپ کو ابھی ہم صاحب آپ کے پاس آیا تو میں نے آپ کو ایک ریکویسٹ کی کہ آپ کا بیٹا اس وقت موبائل پہ کھیل رہا تھا، میں نے کہا جی میں نے اپنے بچوں کو اسپورٹ کمپلیکس چھوڑا ہے، میں 3:30 پہ چھوڑتا ہوں، 7 ان کو پک کرتا ہوں، اس لیے کہ اس موبائل سے ان کو دور کیا، وہ ان کے اسپورٹ کے اندر انٹرسٹ پیدا ہو، وہ آئیں کھیلیں، جو گیم کھیلتے ہیں وہ کھیلیں. بچوں کو جب گراؤنڈ دیں گے نا، بچے بھاگیں گے
2: نہیں،
3: وہ اس کو اڈاپٹ کریں گے، وہ کوشش کریں گے ہم کچھ نہ کچھ کھیلیں. پھر بچوں سے پوچھیں کہ ہاؤ اٹ واز، ہاؤ واز یور، ہاؤ یو تھنک، اینڈ یہ ان سے کوشچن کریں،
2: بالکل،
3: تو وہ ان کی انٹرسٹ بڑھے گی،
0: ان کی جو انرجیز ہیں نا، اگر آپ اس بچے کو جو کہ ڈیولپمنٹ کی ایج میں ہے، بڑھ رہا ہے، تو اگر اس انرجی کو پوزیٹیو طرف لگائیں گے نا، تو اس کے یہ جو آج کل ہم نے بڑے فینسی ورڈز یوز کرنے شروع کر دیے، جس سٹریس لیول بہت زیادہ ہو گیا، میرے چھوٹا بچہ اور سٹریس میں ہے، ٹینشن میں ہے، چھوٹے چھوٹے بچے جو ہیں.
2: آپ کو بڑی خوبصورت بات بتاؤں، ہم نے کچھ عرصہ گزارا جاپان میں، ان کی ایجوکیشن وہیں ہوئی، بڑے بیٹے کی بھی اور چھوٹے کی بھی. تو جاپان میں سکولنگ میں، سکولز میں، ہمارے ہاں تو گراؤنڈز ہیں، وہاں بھی گراؤنڈز ہیں، پراپر گراؤنڈز ہیں، اور ہر سکول میں سوئمنگ پول جو ہے وہ سکول کا حصہ ہے، اور وہ مینڈیٹری ہے ہر بچے کو سوئمنگ کرنا، اس کی کلاسز جو ہیں وہ لازمی ہوں گی. آپ کبھی گوگل پہ جائیں اور کبھی جاپان کے سکولز کا اوپر سے ویو لیں، آپ کو ہر سکول میں سوئمنگ پول ملے گا.
0: یہاں شاید میں سر کی بھی بلکہ چاہوں گی کہ ان کی ان پٹ اس میں آئے. پہلے جب اسکول سر بنا کرتے تھے نا، تو یہ مینڈیٹری ہوتا تھا کہ اس کے اندر پلے گراؤنڈ بھی ہوگا، اور اس میں جو فیسلٹیز جو اس وقت کا اسکول جو دے سکتا ہے وہ بھی ہوگا. آج کل ہم دیکھتے ہیں گلی محلے میں ایک چھوٹا سا کوئی گھر جو ہے وہ کرائے پہ لے لیا جاتا ہے، اور اس میں چھوٹے چھوٹے کمروں کے اندر اتنی بڑی بڑی کلاسز رکھی ہوئی ہوتی ہیں، بچے کے پاس نہ کھیلنے کا وقت ہے نہ کچھ، اور پڑھائی کا ہم نے کبھی اس کے سمر کیمپس کے نام پہ، کبھی زیرو پیریڈز کے نام پہ، کبھی لیٹ سٹنگز کے جی اسپیشل کلاسز دی جا رہی ہیں اس کے نام پہ، پھر شام میں اکیڈمیز بھیج دیتے ہیں پیرنٹس، بچوں کے پاس اپنے لیے ہیلدی ایکٹیویٹیز کے لیے وقت ہی نہیں بچتا.
3: بات اس کی یہ ہے، مائٹ بی آئی ایم رانگ، میرا اپنا ایک پوائنٹ ویو ہے، ایک تو ہماری دیکھیں ایجوکیشن پالیسی وہ نہیں ہے جو ہونی چاہیے. باہر آپ کسی بھی کنٹری میں چلے نا، کبھی بھی ایجوکیشن پالیسی 5 کے بعد نہیں بدلتی. ہمارا المیہ یہ ہے کہ ہر جب نئی گورنمنٹ آتی ہے سب سے پہلا کام ہی کرتے ایجوکیشن پالیسی چینج ہو جاتی ہے. آپ کم از کم 30-40 اس کو دیں، آپ اس کا رزلٹ لیں، پھر آپ کو پتا چلے گا کہ ایجوکیشن کیا ہے. پھر ہم نے ابھی چھوٹے بچے کلاس 1 کا، کلاس 1 بھی چیلنج بڑی ہوگی، نرسری پریپ، اس کا سلیبس بچوں کو اتنا برڈن. آپ جاپان رہ کے آئے، آپ وہاں دیکھ لیں، میں آسٹریلیا رہ کے مجھے پتا ہے، میں نے اتنے یورپ کتنے کنٹریز میں وزٹ بھی کیا ہے، میں ایجوکیشن کے اوپر کام بھی کر رہا ہوں، لیکن اتنا برڈن نہیں ڈالا جاتا جتنا ہم بچوں کے اوپر ڈال دیتے. 10 بکس ہیں، مجھے یاد ہے میرے اسکول جب میں پڑھتا، اور آپ مزے کی بات ہے آج آپ کا CSS جو ٹاپ کرتا ہے وہ وہی گورنمنٹ اسکولوں والے کرتے ہیں. آپ کی جو پوزیشنیں کسی بھی محکمے میں جا رہی ہیں تو یہ بیکن ہاؤس یا فروبل یعنی آپ کا پرائیویٹ اسکول سے بھی زیادہ آپ کے یہاں سے بچے نکلتے ہیں.
0: جی
3: آپ نے وہ بات کی, ہمارے پرائیویٹ اسکول کا سب سے بڑا پرابلم ایشوز یہ ہے کہ یہ گورنمنٹ کی پالیسی میں آنا چاہیے کہ جو اسکول ہو اس کی جگہ کافی ہونی چاہیے. اس کے بعد اتنی جگہ ہو, کم از کم ایک دو گراؤنڈ تو ہوں, چلے سارے نہ صحیح, انڈور گیمس تو کم از کم ہو. ہمارے پاس انڈور گیمس ہی کوئی نہیں ہے. آپ جب بچوں کو اور تفریح نہیں دیں گے, کوئی چیز دیں گے نہیں, تو آبویسلی انہوں نے موبائل کی طرف جانا ہے یا اپنی کتابوں سے نہیں نکلنا. ہمیں تین چار, آپ نے وہ بات کی کہ گراؤنڈ سے, جب آپ ایجوکیشن منسٹری کا حصہ تھے, اسپورٹس منسٹری دونوں ایک تھی, ہر اسکول کے اندر باقاعدہ ٹورنامنٹ ہوتے تھے, اسپورٹس کا پیریڈ ہوتا تھا, ٹیچرز ہوتے تھے. اب وہ چیزیں چینج ہو گئی ہوئی ہیں. آپ نے بچوں کا, دیکھیں خالی کتابیں پڑھنے سے تو سارا کچھ نہیں ہوتا, بچے کی فزیکل ایجوکیشن بھی چاہیے, ہیلتھ بھی چاہیے. اگر مینٹلی ہیلتھ ہے وہ بھی اسی کے ساتھ ریلیٹڈ ہے.
0: اور یہ آپ نے کہا نا کہ لیگ پولنگ کا, میں اس وقت یہی سوچ رہی تھی کہ دیکھیں جب آپ اسپورٹس کی طرف آتے ہیں نا تو پھر آپ شکست کو بھی تسلیم کرتے ہیں, آپ کو جیت کا مزہ بھی آتا ہے, کیسے اگلی نے آپ کو تیار کرنا ہے, تو ہماری پازیٹیو طرف انرجیز لگتی تھی نہ کہ نیگیٹو طرف. تو مجھے لگتا ہے ایک یہ شاید المیہ یہ بھی ہے کہ بحیثیت قوم جو ہے نا, وہ جو ہیلدی باڈیز ہیو اے ساؤنڈ مائنڈز, تو وہ میرا خیال ہے کہ وہ ہم ہیلدی باڈیز والا جب انسر جو ہے وہ مائنس ہوا تو ہماری سوچیں بھی منفی طرف چل پڑی.
3: کسی کو بھی نا, ابھی وہی لیگ پولنگ کی بات آ گئی, جو ہے نا سکسیس ہم ایکسپٹ نہیں کر سکتے. ایون اپنے بہن بھائیوں میں بھی چلے جائیں, دوستوں میں چلے جائیں, دیکھیں سپورٹس آپ کو بہت کچھ سکھاتا ہے, سپورٹس آپ کو دکھاتا ہے ہار گئے سو واٹ. دیکھیں آپ اگر فرض کریں فائنل میں ہارے ہیں یا کسی سے سیمی فائنل میں آ رہے ہیں تو آپ وہاں تک بھی تو پہنچے ہیں نا. دیکھیں آپ نے پہلا میچ کھیلا آخری میچ تاغیاں درمیان میں جہاں بھی آئے, اچھا اس کو بھی چھوڑ دیں, اگر آپ کوالیفائی کر کے بھی آئے ہیں کافی ساری ٹیموں کو, تو پھر بھی آپ کا کنٹریبیوشن ہے, آپ نے اپنی محنت کی ہے, آپ سے جو اچھا کھیلا ہے وہ جیت گئے, آپ اس کو مبارک دیں, اسے ایکسیپٹ کریں. الیکشن میں بھی یہی ہے, اگر کوئی جیت گیا ہے تو اسے ایکسیپٹ کریں.
2: وہ اسپورٹس مین اسپرٹ جو ہے وہ اسپورٹس اصل میں ہمارے اندر لے کے آتی ہے, اور وہ ہم اس سے بہت دور ہو گئے. میں ابھی اسکولس کی بات ہو رہی تھی, طیب صاحب ایک بڑی عجیب سی صورتحال ہے کہ ہر اسکول میں آپ کو پی ٹی ٹیچر تو ملیں گے, لیکن جو ہی فارغ کوئی پیریڈ ہوتا ہے تو بچوں کو اکثر بچے شکایت کرتے ہیں جی کہ وہ ٹیچر نے کہا جی فارغ ہے تو آپ ڈیسک کے اوپر سر رکھ کے بس بیٹھ جائیں, کوئی ہلے گا نہیں, کوئی دیکھے گا نہیں, کوئی کرے گا نہیں. پی ٹی ٹیچرز جو ہیں ان کو, اچھا وہ بچوں کو اب لے کے کیسے جائیں, آپ کے پاس وہ فیسلٹیز نہیں,
0: گراؤنڈ
3: نہیں ہے. اور دوسری اس میں سب سے بڑا پرابلم یہ ہے کہ ہماری اسپورٹ پرائیورٹی نہیں ہے. دیکھیں ایجوکیشن کے ساتھ کم از کم ایٹ لیسٹ جب آپ اسکول کا ٹائم آپ کا ہے, کالج کا ہے,
2: جی
3: کالج تک تو بچے کو ساتھ ساتھ کوئی نہ کوئی گیم آنی چاہیے.
0: بالکل
3: انہیں کھیلنی چاہیے, کیوں وہ گیم کھیلیں گے تو آپ فٹ رہیں گے, آپ کے پاس ٹائم ہی نہیں ہوگا ایکٹیویٹی کرنے کے لیے. دیکھیں آپ اسکول گئے, اسکول تو پھر جی شام کو آپ کی اکیڈمی بھی ہے, بیچ میں آپ کا ٹائم ہے جی میں نے گیم بھی کھیل لی ہے, تو جب آپ نے گیم میں چلے جانا, میں نے سر فوراً کیا ہے ہمارے یہاں ایک یہ بھی ہے, چلو جی صبح کا ٹائم گزر گیا یا شام کو ٹائم گزر گیا تو ہم نے رننگ نہیں کرنی, ہم نے ایکسرسائز نہیں کری. میں نے آسٹریلیا میں یہ دیکھا بندہ جس کے پاس جس وقت ٹائم ہے وہ اپنی وہ کر رہا ہے, میں 12-1 بجے بھی یونیورسٹی گیا ہوں, میں روڈ پہ جا رہا ہوں, لوگ رننگ اپنی کر رہے ہیں.
0: یورپ اور امریکہ میں بھی یہی لائف سٹائل ہے کہ جس کے پاس جو وقت ہوتا ہے,
3: جب وقت ہوتا ہے وہ اس کو کرتے
2: ہیں. اچھا ایک بڑا اچھا نا سسٹم ہے جاپان میں, وہاں پہ انہوں نے ایک تو وہ جو آپ بات کر رہے تھے کہ جو گراؤنڈ جب شام میں خالی ہو جاتا ہے تو اکیڈمیز کو چاہیے کہ وہ اسے ہائر کریں, اسکولس کے ساتھ ایگریمنٹس کریں. وہاں پہ یہ ہے جاپان میں, جو ہی اسکول کی ایکٹیویٹیز ختم ہوتی ہیں شام میں جن کے ساتھ ان کا ایگریمنٹ ہے وہ آتے ہیں, اور اسی اسکول کے کچھ بچے ہوتے ہیں کچھ باہر سے آتے ہیں, ان کے فٹ بال میچز اس میں میرے بیٹے کو بھی موقع ملتا رہا, وہ بھی ان میں شامل ہوتا رہا. تو یہ ویسے بات آپ کی بالکل ٹھیک, مجھے بھی یاد ہے.
3: پھر ایک اصل میں چیز جی ہے سر, دیکھیں آپ کے پاس ایکڑوں میں زمین جو ہے نا وہ نہیں ملتی پرائیویٹ سیکٹر کو, तो उसका ये है कि जहाँ पे गवर्नमेंट स्कूल तो हर शहर गांव में मौजूद है ना, उनके ग्राउंड्स मौजूद हैं, जो जो ग्राउंड उनको अवेल कर
0: पब्लिक प्राइवेट पार्टनरशिप टाइप हो
3: जाए जाना चाहिए।
0: सर सबसे बड़ी बात ये कम्युनिटी सेंस जो है वो एक्चुअली हमें बढ़ानी है इस हवाले से, ताकि ये जिस तरह आपने कहा कि अगर दही इलाकों से लेकर शहर तक अगर ये एक अच्छा निजाम बन जाता है तो मेरा ख्याल है कि हम स्पोर्ट्स में बहुत आगे जो हम फील करते हैं कि हम पाकिस्तान को यहाँ होना चाहिए और थोड़े से उदास हो जाते हैं जब हम नहीं देखते कि पाकिस्तान की टीम उस तरह से आई है आगे। एक ओलंपिक्स हुआ करता था उसमें कोई और किसी गेम के अंदर हो या ना हो हमारे हॉकी के प्लेयर्स उसमें पाकिस्तान
3: का मुझे 100+ दस्ता भी याद है।
0: हाँ जी बिल्कुल,
3: मैं अच्छी तरह मुझे याद है रियो ओलंपिक्स हुए ब्राजील के अंदर, ब्राजील के एम्बेसडर ही वाज वेरी नाइस पर्सन, मेरे बड़े अच्छे दोस्त से मेरा ताल्लुक था, तो उन्होंने ओलंपिक्स जो टीम जानी थी उनकी ऑनर में अपनी रेजिडेंस पे उन्होंने डिनर का एहतमाम फंक्शन किया। वहां मुझे पता चला कि 3 बंदे ओलंपिक्स के लिए जा रहे हैं पाकिस्तान से। अब अंदाजा लगाएं कहां आप 100+ लोग जाते होते थे, अब आपका 2-3 पे आ गया। असल प्रॉब्लम ये है ना कि हमारा वो जो है ना, हम स्पोर्ट्स को सीरियस नहीं लेते, हम उसको फॉर्मेलिटी कर लें, पार्ट टाइम कह लें, इस तरह करके उसको लेके चलते हैं।
0: बातें और भी बहुत सारी हैं, सवाल और भी बहुत सारे हैं, लेकिन इंशाल्लाह आपको दोबारा भी हम जहमत देंगे। तैयब साहब इस वक्त क्योंकि वक्त है न्यूज ब्रेक की तरफ जाने का, तो हम चाहेंगे कि आप लास्ट में कोई शॉर्ट सा पैगाम देना चाहिए हमारे सुनने वालों को।
3: पर मेरा पैगाम ये है कि अपने बच्चों को इनकरेज करें, उनको घर से ग्राउंड में लेके आए, यकीन करें आप उनके ऊपर इससे बड़ी नेकी कोई नहीं होगी। आप मौजूदा दौर में अगर आप अपने बच्चों को ग्राउंड्स में ले आए, इससे बढ़कर आपका कोई कंट्रीब्यूशन।
0: बहुत बहुत शुक्रिया तैयब महमूद साहब हमें ज्वाइन करने के लिए।
3: थैंक यू जी, थैंक यू,
0: थैंक यू फॉर कमिंग।

0: साल का सबसे पहला महीना है और इसी से हमारे नए साल की इब्तदा होती है। सरवर कौनैन सल्लल्लाहु अलैहि वसल्लम ने अदियान की उन बातों की तायीद फरमाई जो बनी नौ इंसान के लिए हमेशा के लिए मुफीद थीं, बाज़ बातों को मिटा दिया जो नुकसानदेह थीं और कई नई चीज़ें ईजाद फरमाई जो वक्त और हालात के मुताबिक ज़रूरी थीं। दुनिया में शमसी और कमरी दोनों किस्म के सन मुरव्वज थे। अरब में कमरी सन का रिवाज था, आपने इसी को कायम रहने दिया, मगर बेअसत नबवी सल्लल्लाहु अलैहि वसल्लम से उसको नई रूह मिली और साल के मुख्तलिफ अवकात में जो रसूम और शियार अरबों में रिवाज पजीर थे, इस्लामी अंदाज़ और फिक्र अमल के मुताबिक उनको बदल दिया या उनमें इस्लाह फरमा दी। इस्लामी सन हिजरी की इब्तदा इस तरह हुई कि जब मक्की ज़िंदगी की आजमाइशों के बाद सरवर कौनैन सल्लल्लाहु अलैहि वसल्लम मदीना मुनव्वरा रवाना हुए तो रास्ते में मकाम कुबा पर मदीने से 3 मील पीछे ही क़याम फरमाया। सन हिजरी की इब्तदा इस दिन से होती है। ये दिन मुसलमानों के लिए एक तारीखी दिन है और इस्लाम के दौर फतूहात का नुक्ता आगाज़ है, इसलिए मौर्रखीन ने इस तारीख को बड़े अहतमाम से महफूज किया है। तमाम सनों के मुकाबले में सिर्फ सन हिजरी ही है कि जिसकी इब्तदा और उससे मुतालिक तमाम अमूर तारीखी लिहाज से साबित हैं और मौर्रखीन का इत्तेफाक है कि ये दिन मक्के से रवानगी से 14 दिन बाद मदीने के रास्ते में बनू सालिम के महल्ले में क़याम का दिन था। हिजरत के बाद पहला जुमा था और उसी दिन हुजूर नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने जुमा का सबसे पहला खुतबा दिया, इसलिए ये दिन गोया इस्लामी तारीख में इस्लाम की फतह के आगाज का दिन था। आज रहमत आलम सल्लल्लाहु अलैहि वसल्लम इंसानों को आज़ादी दिलाने के लिए मदीना मुनव्वरा तशरीफ़ लाए थे और फिदायान मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ये अहद कर रहे थे कि वह एलाए कलिमतुल हक के लिए अपने आका की पैरवी में सरबकफ मैदान में निकल आए हैं। हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने जो खुतबा इरशाद फरमाया, ऐसा मालूम होता है गोया वो आज हमसे ही खिताब फरमा रहे हैं। इस खुतबे में सफाए नियत और खौफ खुदा की तालीम है, दुनिया की बेहतरी और आखरत की फलाह के उसूल बयान हुए हैं और वो सब कुछ है जो एक कामयाब ज़िंदगी के लिए ज़रूरी है। इस सन हिजरी का आगाज़ हज़रत उमर रदी अल्लाह ताला अन्हु ने अपने दौर खिलाफत में किया। इससे पहले अरब में किसी ख़ास सन या तारीख का कोई रिवाज न था, बल्कि किसी ख़ास मशहूर वाक़े को एक तारीख मानकर किसी दूसरे वाक़े की याद दहानी करा दी जाती थी, जैसे आमुल फील, आम ज़िलज़ाल, हज्जतुल विदा वगैरह के नामों से 10 से ज़ायद सालों का रिवाज हो गया था, इसलिए सही तारीखें और मुस्तकिल सन न थे। इस मुश्किल को हल करने की तरफ जनाब फारूक आज़म रदी अल्लाह ताला अन्हु के अहद खिलाफत में तवज्जो की गई और सन हिजरी इस्लामी साल की हैसियत से इस्लामी कैलेंडर में दाखिल हो गया। इसके बारे में मुख्तलिफ रिवायात हैं। सबसे ज़्यादा मोतबर वो रिवायत है जो हज़रत मैमून इबन मेहरान की है और जिसे सब तारीख दानों ने लिया है कि हज़रत उमर रदी अल्लाह ताला अन्हु के सामने एक मुरासला पेश हुआ जिसमें माह शाबान दर्ज था। आपने पूछा, कौन सा शाबान, इस साल का या अगले साल का? फिर आपने सहाबा इकराम रिदवानुल्लाह अलैहिम मजमाइन से मशवरा किया और फरमाया कि अब हुकूमत के पास माल काफ़ी जमा हो गया है और हम इसे एक ही वक्त में तकसीम नहीं कर सकते, लिहाजा इसके हिसाब किताब के लिए किसी तारीख का तायुन ज़रूर हो जाना चाहिए। इस पर सहाबा ने कहा कि अगर आप पसंद करें तो अहले ईरान से दरियाफ्त कर लिया जाए, क्योंकि उनके यहाँ हिसाब किताब के लिए तारीख और तरीका मौजूद है। चुनाचे हुरमुज़ान से पूछा गया तो उसने बताया कि उनके यहाँ हिसाब है जिसे वो माह रोज़ कहते हैं। इस पर सवाल हुआ कि इस्लामी सन की इब्तदा कब से हो, तो आखिर कुछ बहस मुबाहसे के बाद सन हिजरी पर सबका इत्तेफाक हो गया। याकूबी का बयान है कि हज़रत उमर रदी अल्लाह ताला अन्हु के इस्तफसार पर हज़रत अली रदी अल्लाह ताला अन्हु ने फरमाया कि जिस दिन जनाब नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हिजरत फरमाई उसी दिन से हमारा सन शुरू होना चाहिए। چنانچہ حضرت عمر رضی اللہ تعالی عنہ نے اسی رائے کو ترجیح دی اور ہجرت کے سال کو ہی اسلامی سن کے طور پر اختیار کر لیا گیا. اس کے بعد محرم الحرام کو ہی سال کا پہلا مہینہ قرار دیا گیا. جب بھی محرم آتا ہے تو اس سے کئی واقعات ذہن میں گھوم جاتے ہیں. تاریخ اسلام میں غزوہ خیبر کو بہت اہمیت حاصل ہے. یہ غزوہ بھی 7 ہجری کو محرم ہی کے مہینے میں پیش آیا. اس میں حضور نبی کریم صلی اللہ علیہ وسلم بنفس نفیس 1600 جلیل القدر صحابہ کرام کے ساتھ تشریف لے گئے تھے. اس میں فتح کا سہرا حضرت علی شیر خدا رضی اللہ تعالی عنہ کے سر تھا. خیبر میں یہودیوں کے مضبوط اور مشہور قلعے تھے جن میں قلعہ قموس بہت مضبوط تھا. اس میں خیبر کا مشہور سردار اور پہلوان مرحب رہتا تھا. 20 دن تک محاصرہ رہا لیکن فتح کے کوئی آثار نظر نہ آتے تھے. آخری رات حضور صلی اللہ علیہ وسلم نے فرمایا کہ کل میں جھنڈا ایسے شخص کو دوں گا جو اللہ اور اس کے رسول کے ساتھ محبت رکھتا ہے اور جس سے اللہ اور اس کا رسول محبت رکھتا ہے. تمام صحابہ کرام نے بے چینی میں رات گزاری. صبح حضور نے وہ جھنڈا حضرت علی رضی اللہ تعالی عنہ کے سپرد کیا. ذوالفقار حیدری عطا کی اپنے دست مبارک سے امامہ ان کے سر پر رکھا اور فتح کے لیے دعا فرمائی. حضرت علی رضی اللہ تعالی عنہ نے تلوار کے ایک ہی وار سے قلعے کا مضبوط دروازہ توڑ ڈالا اور دوسرے وار میں مرحب کو واصل جہنم کیا اور فتح کے نعرے لگاتے حضور صلی اللہ علیہ وسلم کی خدمت میں حاضر ہو گئے. یکم محرم 18 ہجری کو شام میں شامی فوجوں کے سپہ سالار حضرت ابو عبیدہ ابن جراح نے وفات پائی اور 21 ہجری کو عمرو ابن العاص مصر میں فاتح کی حیثیت سے داخل ہوئے. اسی محرم کے مہینے میں 24 ہجری کو حضرت عمر رضی اللہ تعالی عنہ خلیفہ دوم نے شہادت پائی اور اس روز حضرت عثمان غنی رضی اللہ تعالی عنہ نے خلیفہ سوم کی حیثیت سے حلف اٹھایا اور عام لوگوں نے ان سے بیعت کی. یکم محرم 51 ہجری کو حضرت ابو ایوب انصاری کی وفات ہوئی اور 52 ہجری میں حضرت عبد الرحمن ابن ابو بکر انتقال کر گئے. مشہور مسلمان جرنیل فاتح ایران حضرت سعد ابن وقاص نے یکم محرم 55 ہجری کو وفات پائی اور یکم محرم 56 ہجری میں ام المومنین حضرت جویریہ رضی اللہ تعالی عنہا انتقال کر گئیں. اس محرم الحرام ہی کے مہینے میں 61 ہجری کو ایک ایسا حادثہ پیش آیا جس کی یاد اب تک لوگوں کے دلوں میں تازہ ہے اور جسے زندہ رکھنے کے لیے آج تک مختلف انداز اختیار کیے جاتے ہیں. جب بھی ہر سال محرم آتا ہے تو بطل جلیل حضرت سیدنا امام حسین رضی اللہ تعالی عنہ اور آپ کے پاک باز ساتھیوں کی یاد تازہ ہو جاتی ہے. میدان کربلا میں نور نگاہ مصطفیٰ جگر گوشہ بتول سلام اللہ علیہ علی مرتضیٰ شیر خدا کے لخت جگر نے صبر و استقامت اور للہیت کا جو نقش اپنے اہل بیت کے نوجوانوں کے پاک خون سے رقم کیا اس کی آب و تاب کبھی مان نہ پڑے گی. راہ گزار کربلا کا ذرہ ذرہ آپ کی عظمت و جلالت شان کو ہدیہ عقیدت پیش کر رہا ہے اور فضا میں سر شام چمکنے والے ستارے گواہی دیتے ہیں کہ امام عالی مقام نے یہ بے مثال قربانی کسی دنیاوی یا ذاتی مقاصد کے لیے نہیں دی تھی بلکہ محض کلمہ حق کو سر بلند کرنے، جبر و استبداد کے سامنے سینہ سپر ہونے، دین کی بنیادی اقدار اور انسانی زندگی کے ربانی طریق جہد و عمل کی عظمت اور صداقت کا اظہار کرنے کے لیے اپنا سارا کنبہ کٹایا تھا. اللہ تعالیٰ آپ پر کروڑوں رحمتیں نازل فرمائے، آمین.
1: موزے سامعین، آپ ایف ایم 101 اسلام آباد سے محرم الحرام کی خصوصی نشریات سن رہے ہیں.
2: I have my faith in you, just like I have a faith on my dad, who would never stab me in the back. I have a faith on my sister too, even though I cannot resist her, true. I have a faith on my mom, who can never do me no wrong. I have a faith on my brother, who can treat me like no other. But most of all, I have my faith in you. Faith is all we have. You and I
3: on you. 101.

آفت میں گرفتار ہیں ناموس محمد، مجبور ہیں ناچار ہیں ناموس محمد، سرور کے آزادار ہیں ناموس محمد، اور جینے سے بیزار ہیں ناموس محمد۔ زندہ کی صعوبت ہے غریب الوطنی ہے، غلہائے حسینہ کا ہے اور سینہ زنی ہے، اکبر کی جوانی کا کسی بی بی کو غم ہے، اصغر کے لیے چشم کسی بی بی کی نم ہے، عباس کی فرقت کا کسی دل پہ علم ہے، دلہا کو کوئی روتی ہے سر زانو پہ خم ہے، کرتی ہے کوئی یاد محمد کے پسر کو، دیوار سے رو کر کوئی ٹکراتی ہے سر کو، کہتی ہے کوئی لوٹا گیا باغ ہمارا، ہائے ہائے میرے بچے کو ستمگاروں نے مارا، مجھ بی بی کا پیری میں رہا کچھ نہ سہارا، دنیا سے میرا لال جوان ہو کے سدھارا، شادی بھی ہوئی تھی نہ میرے لخت جگر کی، میں مر نہ گئی ہائے بلا لے کے پسر کی، ہر شام و سحر شور یہ تھا ہائے حسینہ، اب تک نہ کفن تم کو ملا ہائے حسینہ، کاٹا تیرا ظالم نے گلا ہائے حسینہ، کنبا تیرا آفت میں پھنسا ہائے حسینہ، تم چھٹ گئے کٹوا کے گلا رنج و علم سے، اب کون چھڑاوے گا ہمیں قید و ستم سے، اس قید میں تھا بالی سکینہ کو نہ آرام، سر پیٹتی تھی ہاتھوں سے رو کر سحر و شام، سب بھولی تھی بابا کا ہی بس یاد تھا ایک نام، کہتی تھی کہ اماں نہیں جینے کی میں ناکام، پاؤں گی کہاں فاطمہ زہرا کے پسر کو، ہیں ڈھونڈتی آنکھیں میری مظلوم پدر کو، منہ چوم کے بہلاتی تھی ماں اے میری پیاری، اب آئے گی یا بی بی کے بابا کی سواری، آؤ کرو آرام میری گود میں واری، روداد سنی ہے شہ والا نے تمہاری، چھاتی سے حسین آ کے لگامیں گے میری جان، عباس علی پانی پلامیں گے میری جان، وہ کہتی نہ سوؤں گی اگر نیند بھی آئے، ہے کون جو چھاتی پہ سکینہ کو سلائے، حال اپنا کسے آہ یہ مظلوم سنائے، بابا نہیں زانو پہ مجھے کون بٹھائے، سینہ میرا اب درد یتیمی سے تپا ہے، بچھڑی ہوں پدر سے مجھے آرام کہاں ہے، یاد آتا ہے بابا کا وہ چھاتی پہ سلانا، وہ پیار کی باتیں وہ میرا ناز اٹھانا، وہ پیٹھ پہ شفقت سے میرے ہاتھ پھرانا، اور پیار سے ہر وقت وہ منہ چومتے جانا، تا حشر بس اب شاد نہ ہوئے گی سکینہ، چین آئے گا جب قبر میں سوئے گی سکینہ، یہ نیل تماچوں کے کسے آہ دکھاؤں، کانوں کے میں دکھ کا کسے احوال سناؤں، عباس چچا کو بھلا کس طرح سے پاؤں، اکبر ہیں کہاں جن کو حمایت میں بلاؤں، ڈر شمر کا یہ ہے کہ میں چلا نہیں سکتی، وہ آ نہیں سکتے میں وہاں جا نہیں سکتی، ماں نے کہا قربان تیرے اے بے کسو بے پر، اب رونے کی طاقت نہیں ہے چپ رہو دم بھر، سن لے وے گا رونا تیرا گھر شمر بدختر، بے رحم ہے بے دادی سے گھرکے گا ستمگر، دشمن تیری آواز کا وہ دشمن دین ہے، ہم بے کسو مجبور ہیں کچھ زور نہیں ہے، وہ کہتی تھی سینے میں تڑپتا ہے میرا دل، مر جاؤں تو آسان ہو اماں میری مشکل، اس دکھ کی میں اب ہو نہیں سکتی متحمل، راضی ہوں مجھے تیغ سے کوئی کرے بسمل، بابا کی جدائی نے یہ بیتاب کیا ہے، کانوں کا بھی اب درد مجھے بھول گیا ہے، غش ہو گئی بس اتنے میں وہ بے کسو پرغم، ہر بی بی کو بس ہو گیا ایک سکتے کا عالم، بانوں نے کہا ہائے میں اب کیا، سید اکرم جانو جگرے شاہ مدینہ کو غش آیا، فریاد ہے فریاد ہے سکینہ کو غش آیا،
यहां हाय सकीना का हुआ शोर जो एक बार, तब ख्वाब से हाकिम भी महल में हुआ बेदार। मंगवाई खबर जब तो किसी ने किया इजहार, एक चार बरस की जो है शब्बीर की दिलदार। याद उसको नहीं शह की फरामोश हुई है, बाबा को ये रोई है कि बेहोश हुई है। हल्का किए गिर्द इसके हरम रोते हैं बाहम, कोहराम है जिंदा में कयामत का है आलम। बोला ये खबरदारों से उस वक्त वो असलम, पहुंचाओ खराबे में सरे सैयद अकरम। बेताब है मिल ले शह मजलूम के सर से, महरूम न रह जाए वो दीदारे पेदर से। जिस तश्त तलाई में रखा था सरे सरवर, खुद्दाम रवाना हुए जल्दी उसे लेकर। जाकर दरे जिंदा पे पुकारे वो बदख्तर, ले जाओ कोई आके सरे सैयद बेसर। खुशबू इसे शब्बीर की जुल्फों की सुंघा दो, सरबाप का मजलूम सकीना को दिखा दो। रोते दरे जिंदा पे गए सैयद सज्जाद, सरबाप का हाथों में लिया बादिल नाशाद। जिंदा में चले करते हुए नाला ओ फरियाद, जा पहुंचे तो बीबी से कहा रोके ये इरशाद। शब्बीर का सर आया है ताजीम को उठो, जहरा के जिगर बंद की तस्लीम को उठो। सर पीटी ये सुनते ही सभी बीबियां बाहम, जैनब ने कहा करती है तस्लीम ये पुरगम। हाथों पे लिया फिर सरे सरदार दो आलम, सर पीट के सब बीबियां करने लगी मातम। सर हाथों पे भाई का बहन के जो धरा था, एक नूर खुदा चार तरफ जलवा नुमा था। बाली पे सकीना के सरे शाह जो लाई, बूगे सुए सरवर की सकीना को सुंघाई। बाबा की जो बू दुख्तरे मजलूम ने पाई, कुछ कष्ट से अफाका हुआ और होश में आई। आहिस्ता कहा रूह मजा पाती है लोगो, बू बाबा की जुल्फों की चली आती है लोगो। फिर थाम के शाने उसे बानों ने उठाया, जैनब ने कहा ले तेरा बेकस पिदर आया। सर खाक पे सजदे को सकीना ने झुकाया, देखा जो सुए तश्त तो ये शोर मचाया। बाबा का मेरे सर है ये पहचान गई मैं, इन खून भरी जुल्फों के कुर्बान गई मैं। छोटे से जो हाथों से उठाया सरे सरवर, आंखें मली रुखसारों से मुंह रख दिया मुंह पर। लिखा है कि जुम्बिश में तब आए लबे अथर, हजरत ने भी इजाज से चूमे लबे दुख्तर। वाह हो गई आंखें शहे मजलूम के सर की, बेटी पे अजब यास से हजरत ने नजर की। बेटी ने कहा सदके मैं इस प्यार के बाबा, ये किसने गला आपका तलवार से काटा। सर तो है यहां और तने पुर नूर है किस जा, वो बाजू कहां है जो मेरे होते थे तकिया। अब मुंह से निकलता है कले जहां मेरा फटकर, वो छाती कहां जिससे मैं सोती थी लिपटकर। इस सिन में कहूं क्या जो सितम मैंने उठाए, या शाह तमाचे मुझे जालिम ने लगाए। मुंदे मेरे छीने मुझे नेजे भी दिखाए, बांधे हुए गर्दन में रसन खींचते लाए। न पास हैं आप और न चचा जान हमारे, फरियाद के मजरूह हुए कान हमारे। इतने में कहा शिम्र सितमगर ने ये आकर, ले जाओ बस अब जल्दी सरे सिप्त पयंबर। हाकिम का मुझे हुक्म ये पहुंचा है मुकर्रर, दम भर से ज्यादा ना रहे या सरे सरवर। रोती है तो दिखला दो जरा शक्ल पिदर को, बहली हो सकीना तो हवाले करो सर को। नादा ने सुनी शिम्र की आवाज जो एक बार, तन कांप गया सहम गई वो जिगर अफकार। बानों से लिपट कर कहा ऐ मादरे गमखार, जान अपनी मैं दूंगी पर ये सर दूंगी ना जिनहार। कुर्ते में छुपा लेती हूं इस खून भरे सर को, देखा नहीं जी भर के अभी अपने पिदर को। सुन लो ये वसीयत मेरी तुम सब के मैं कुर्बान, तुम भी ना उसे दीजियो सरे सरवरे जीशां। झुंझला के मुझे कत्ल करे ये बदी मां, सर बाप का रख दीजियो मेरी कब्र में अम्मा। होगा ना कलक रूह मेरी शाद रहेगी, वल्लाह मेरी गोर भी आबाद रहेगी।
دیوڑی سے سکینہ کی سنی شمر نے تقریر، زندہ میں گیا چین بجبین دست بشمشیر، تھرائے حرم سہم گئی دختر شبیر، فرمانے لگے اس سے یہ تب عابد دلگیر، اس ظلم رسیدہ کنا آزار دے بس کر، معصوم سکینہ کی یتیمی بے ترس کر، ظالم نے بزور اس سے سرے شاہ کو چھینا، اور لے گیا زندہ سے سرے شاہ مدینہ۔ بیبیاں تو لگیں پیٹنے رو کر سرو سینہ، اور مر گئی بس ہائے بدر کہہ کے سکینہ۔ ایک دھوم ہوئی خانہ زندہ میں بکا کی، تھا شور کے شبیر کی عاشق نے قضا کی، ماں بولی کہ بچی تیری صورت کے میں صدقے، ہائے ہائے میری پیاری تو جدا ہو گئی مجھ سے، ماں چھوٹی سی میت تیری کن آنکھوں سے دیکھے، آخر ہوئی بی بی نہ اٹھائے گئے صدمے، مادر تیری مظلومی کے قربان سکینہ، معصوم سکینہ میری نادان سکینہ۔ صدقے گئی اب روتی نہیں شمر کے ڈر سے، کہتی نہیں اماں مجھے ملوا دو پدر سے، گھر دادی کے تم آج چلی ہو میرے گھر سے، منہ موڑ گئی مادر تفتیدہ جگر سے، میں روتی ہوں بیدار نہیں ہوتی ہو بی بی، چھاتی پہ دھرے ہاتھ پوڑی سوتی ہو بی بی۔ پھر رکھ کے منہ اس بچی کے منہ پہ یہ پکاری، اسخر کی طرح چھوڑ گئی تم ہمیں واری، بی بی میں نہیں جینے کی فرقت میں تمہاری، ہائے ہائے میری عاشق میری بےکس میری پیاری، مادر سے برے وقت میں منہ موڑ گئی تم، اس قید میں رونے کے لیے چھوڑ گئی تم، ننھی سی کہاں قبر بناؤں میں تمہاری، چادر بھی نہیں جس کا کفن دوں تمہیں واری، پردیس میں کی تو نے قضا ہے میری پیاری، کیا آخری خدمت کرے ماں درد کی ماری، پوشیدہ تہے خاک جو تن ہوگا تمہارا، یہ خون بھرا کرتا ہی کفن ہوگا تمہارا۔ وہ جس نے اپنے نانا کا وعدہ وفا کر دیا، گھر کا گھر سپرد خدا کر دیا، نوش کر لیا جس نے شہادت کا جام، اس حسین ابن حیدر پہ لاکھوں سلام۔ آپ سن رہے ہیں FM 101 سے محرم الحرام کی خصوصی نشریات۔